0: श्रोताले अत्यन्जल सुन्दै हुनुहुन्थ्यो लोकनी आधुनिक गीत आकाशवाणीबाट। अब समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। पश्चिम एसिया संकटको बीचमा वित्त मन्त्री निर्मला सीतारमणले आज इन्धन, उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो। नीट परीक्षामा बारम्बार त्रुटिहरू भएकोमा सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक युसिसी

0: पेश गरेको छ र जापानी विदेश मन्त्री तोशिमित्सु मोटेगी आज साँझ भारतको दुई दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नु हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ। आज 2 पद्म विभूषण, 6 पद्म भूषण र 58 पद्मश्री सम्मान प्रदान गरिने भएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: सरकारने इस वर्ष कुल 131 पद्म पुरस्कारों की घोषणा की है। इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री पुरस्कार शामिल हैं। पुरस्कार पाने वालों में 19 महिलाएं हैं, जबकि 16 लोगों को मरणोपरांत सम्मानित किया जाएगा। पद्म विभूषण, पद्म भूषण और पद्मश्री देश के सर्वोच्च नागरिक सम्मानों में शामिल हैं। इन पुरस्कारों की शुरुआत वर्ष 1954 में हुई थी। प्रतिवर्ष गणतंत्र दिवस पर इन पुरस्कारों की घोषणा की जाती है। कला, साहित्य, शिक्षा, खेल, चिकित्सा, समाज सेवा, विज्ञान, अभियांत्रिकी, जनसेवा, व्यापार और उद्योग सहित विभिन्न क्षेत्रों में उत्कृष्ट और विशिष्ट योगदान के लिए ये पुरस्कार दिए जाते हैं। सौम्या शरण की रिपोर्ट के साथ समाचार कक्ष से मैं प्राची वाजपेयी।
0: पश्चिम एशिया संकटको बीचमा वित्त मन्त्री निर्मला सीतारमणले आज इन्धन, उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो। उहाँले घरेलु अर्थव्यवस्था लचिलो रहेको बताउनु भएको छ। भारतीय लघु उद्योग विकास ब्याङ्क सिडबीको 37 वार्षिकोत्सव मनाउन मुम्बईमा आयोजित एक कार्यक्रममा वित्त मन्त्रीले डिजेल र पेट्रोलमा उत्पादन शुल्कमा कटौतीले 1,00,000 करोड रुपियाँ राजस्वमा असर पार्ने बताउनुभयो। उहाँले भन्नुभयो, सुनको उच्च मूल्यले बाह्य मोर्चामा केही चुनौतीहरू खडा गरिरहेको छ। उहाँले भन्नुभयो, देशको नीतिगत प्रतिक्रिया घरेलु वृद्धि कायम राख्न डिजाइन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको परोपकारी अपिलपछि वित्त मन्त्रीले शंकास्पद र निराशावादी वातावरण सिर्जना गर्नेहरूलाई लक्षित गर्नुभयो। उहाँले भन्नुभयो, भारतले डर फैलाउनको लागि जोखिम लिनु सक्दैन।
2: So to shield citizens therefore and businesses from the steep rise in global crude prices, central excise duty on petrol and diesel was reduced by 10 rupees per litre. The government is estimated to take a revenue impact of over 1,00,000 crore on this one score in the year 26-27 because of this one decision. So the burden for a considerable period because of that reduction in excise duty had been taken away from the shoulders of the common people because government has foregone or taken the burden of 1,00,000 crore rupees.
0: रक्षा मन्त्री राजनाथ सिंहले बलुचिस्तान लिबरेशन आर्मीलाई भारतको समर्थनको बारेमा बयान दिएको दावी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको सन्देशको सरकारले खण्डन गरेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले यो दावी भ्रामक भएको बताएको छ। इकाइले न त रक्षा मन्त्री न त सरकारले त्यस्तो कुनै बयान दिएको बताएको छ। सरकारले नागरिकहरूलाई यस्तो भ्रामक जानकारीबाट सतर्क रहन र यस सम्बन्धमा सरकारी स्रोतहरूमा मात्र विश्वास गर्न सल्लाह दिएको छ। नीट परीक्षामा बारम्बार त्रुटिहरू भएकोमा चिन्ता व्यक्त गर्दै सर्वोच्च अदालतले अघिल्लो पेपर लिक विवादबाट राष्ट्रिय अनुसन्धान एजेन्सीले कुनै पाठ नसिकेकोमा दुःख लागेको बताएको छ। न्यायाधीशहरू पीएस नरसिंह र आलोक आराधेको इजलासले केन्द्र सरकार, राष्ट्रिय अनुसन्धान एजेन्सी र केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईबाट मेडिकल प्रवेश परीक्षा सञ्चालन गर्न अनुसन्धान एजेन्सीको ठाउँमा थप बलियो र स्वायत्त निकाय राख्न माग गरिएको याचिकामा जवाफ मागेको छ। अदालतले एजेन्सीको कार्य प्रणाली सुधार गर्न गत वर्ष पूर्व इजरोका प्रमुख के राधाकृष्णनको नेतृत्वमा रहेको समितिले गरेको सिफारिशलाई कति हदसम्म कार्यान्वयन गरेको छ भन्ने प्रश्न गर्दै बिहिबारसम्ममा एजेन्सीलाई शपथपत्र दायर गर्न निर्देशन दिएको छ। निवेदनहरूमा बारम्बार पेपर लिकले 22,00,000 भन्दा बढी विद्यार्थीहरूको अधिकारलाई असर गरेको आरोप लगाएको छ। निवेदनमा भविष्यका परीक्षाहरूको निरीक्षण गर्न सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय निगरानी समिति गठनको पनि माग गरिएको छ। पेपर लिकको आरोप लागेपछि यस महिनाको 3 तारिकमा आयोजित नीट यूजी परीक्षा रद्द गरिएको थियो।
3: न्यायाधीश पीएस नरसिम्हा और आलोक आराधे की पीठ ने केंद्र सरकार, राष्ट्रीय जांच एजेंसी और केंद्रीय अन्वेषण ब्यूरो से उन याचिकाओं पर जवाब मांगा है जिनमें मेडिकल प्रवेश परीक्षा आयोजित करने के लिए राष्ट्रीय जांच एजेंसी की जगह किसी सशक्त और स्वायत्त संस्था को लाने की मांग की गई है। न्यायालय ने एजेंसी को बृहस्पतिवार तक हलफनामा दाखिल करने का निर्देश दिया है। याचिकाओं में आरोप लगाया गया है कि बार बार पेपर लीक होने से 22 लाख से अधिक विद्यार्थियों के अधिकारों पर असर पड़ा है। इस महीने की 3 तारीख को आयोजित नीट यूजी परीक्षा पेपर लीक के आरोपों के बाद रद्द कर दी गई थी। समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: क्वाडका विदेश मन्त्रीहरूको बैठक भोलि नयाँ दिल्लीमा हुनेछ। अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानी विदेश मन्त्री तोसी मित्सियो मोटेगी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भाग लिनुहुनेछ। विदेश मन्त्री एस जयशंकरले बैठकको अध्यक्षता गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, बैठक प्राथमिकता क्षेत्रहरूमा क्वाड सहयोगलाई अगाडि बढाउने पहलहरूको प्रगतिको समीक्षा गर्ने र पारस्परिक चासोका अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने विषयमा केन्द्रित हुनेछ। भारत, अमेरिका, अस्ट्रेलिया र जापान सम्मिलित क्वाड समूहको प्राथमिक उद्देश्य इन्डो पेसिफिक क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम राख्नु हो। भारतले गठबन्धनको वर्तमान अध्यक्षको रूपमा यो बैठक आयोजना गरिरहेको छ। 2024 अमेरिकाको विलिङटनमा आयोजित अन्तिम क्वाड शिखर सम्मेलनमा समूहका शीर्ष नेताहरूले इन्डो पेसिफिक क्षेत्रमा समुद्री सुरक्षा सहयोग विस्तार गर्न धेरै प्रमुख कदमहरूको घोषणा गरेका थिए। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मुजको जलडमरू पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्नुहुँदै मार्को रुबियोले इरानको परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षामा प्रारम्भिक सम्झौताले व्यापक वार्ताको लागि मार्ग प्रशस्त गर्न सक्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य विकल्पहरू विचार गर्नु अघि कूटनीतिलाई हरेक अवसर दिने बताउनु भएको छ। विश्वको ऊर्जा आपूर्तिको लगभग 20% हर्मुज जलडमरूबाट जान्छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि यस वर्षको सुरुदेखि नै जलडमरू अवरुद्ध छ। अमेरिकी विदेश मन्त्रीले पश्चिम एसियामा युद्ध अन्त्य गर्ने जारी प्रयासलाई विश्वव्यापी समर्थन प्राप्त भइरहेको बताउनुभयो। उहाँले शान्तिको बाटो सजिलो नभएको पनि बताउनुभयो। श्री रुबियोले लेबनानमा स्थिरता कायम राख्न अमेरिकाले आफ्नो प्रयास जारी राखेको बताउनुभयो। उहाँले यस क्षेत्रमा भइरहेको तनावको लागि हिजबुल्लाहलाई दोष दिनुभयो। विदेश मन्त्री रुबियो हाल भारतीय नेताहरूसँग भेट्न भारतमा हुनुहुन्छ। उहाँले नयाँ दिल्लीमा हुने क्वाड विदेश मन्त्रीहरूको बैठकमा पनि भाग लिनुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्स्याङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक पेश गरेको छ। यो विधेयकले बहुविवाहलाई प्रतिबन्ध लगाउने र लिभ इन रिलेसनसिपको पञ्जीकरण दर्तालाई अनिवार्य बनाउने लक्ष्य राखेको छ। विधेयकले यो व्यवस्था आसाममा बस्ने कुनै पनि अनुसूचित जनजातिमा लागू नहुने व्यवस्था गरेको छ। विवाहको लागि विधेयकले पुरुषहरूको लागि न्यूनतम उमेर 21 वर्ष र महिलाहरूको लागि 18 वर्ष तोकेको छ र बहुविवाहलाई निषेध गर्दछ। कानूनी अधिकारको रक्षा गर्न विधेयकले विवाह र सम्बन्ध विच्छेद दर्तालाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ। जुन जीवनसाथीहरूको भरण पोषण, उत्तराधिकार र अन्य कानूनी सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ। राज्यका क्याबिनेट मन्त्री अतुल बोराले मुख्यमन्त्री हेमन्त विश्व शर्माको तर्फबाट समान नागरिक संहिता असम विधेयक 2026 सदनमा पेश गर्नुभयो। यससँगै असम यो विधेयक पेश गर्ने पूर्वोत्तरको पहिलो राज्य र देशको तेस्रो भाजपा शासित राज्य बनेको छ। भाजपाले 2026 विधानसभा चुनाव अघि आफ्नो घोषणा पत्रमा असममा यूसीसी लागू गर्ने वाचा गरेको थियो। राज्य मन्त्री परिषदले 13 मईमा आफ्नो पहिलो बैठकमा विधेयकलाई अनुमोदन गरेको थियो।
3: मुख्यमंत्री की ओर से मैंने आज सदन में यूसीसी पेश किया है। माननीय मुख्यमंत्री ने प्रतिबद्धता व्यक्त की है कि यदि वे सत्ता में आते हैं, यदि एनडीए सत्ता में आता है, तो इसे आज हुए पहले सत्र में ही पेश किया जाएगा।
0: जापानी विदेश मंत्री तोशिमित्सु मोटेगी आज साँझ भारत को दुई दिने भ्रमण में नया दिल्ली आईपुग्ने। श्री मोटेगी ने विदेश मंत्री डाक्टर एस जयशंकरसंग भेट गर्नुहुने। उहाँ भोलि राष्ट्रीय राजधानी में क्वाड विदेश मंत्री को बैठक में भाग लिनुहुने। श्री मोटेगी ने सेवा तीर्थ में प्रधानमंत्री नरेन्द्र मोदीसंग भेट गर्नुहुने। राष्ट्रीय अनुसंधान एजेंसी एनआईए ले आज जम्मू कश्मीर को श्रीनगर र सोपिया जिल्ला का तीन स्थान में खोजी कार्य गरेको छ। अधिकारीहरूले सोपिया को इमाम साहिब क्षेत्र को दारूल उलूम सिराजुल उलूम में छापा मारिएको बताएका छन्। यस संस्थालाई गत महीना गैर कानूनी संगठन घोषित गरिएको थियो। सोपिया को मोलू चित्रगाम क्षेत्र में रहेको जमात ए इस्लामी का पूर्व प्रमुख शेहजादा औरंगजेब को घर र श्रीनगर को लाल बजार क्षेत्र में रहेको बालिकाहरूको धार्मिक विद्यालय जमीयत उल बनत में पनि खोजी कार्य गरिएको थियो। बीजू जनता दल बीजेडी नेता तथा राज्यसभा सांसद देवाशिष सामन्तरायले आज पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिनुभएको छ। उहाँले राज्यसभा सदस्यताबाट पनि राजीनामा दिनुभएको छ। बीजेडी अध्यक्ष नवीन पटनायकलाई लेखेको राजीनामामा देवाशिष सामन्तरायले पार्टीभित्र जान जानी अपमानित भइरहेको आरोप लगाउनु भएको छ। उहाँले भन्नुभयो संगठनलाई अब उहाँको सेवाको आवश्यकता छैन। श्री सामन्तरायले नयाँ दिल्लीमा उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनलाई आफ्नो राजीनामा बुझाउनुभयो। उहाँको राजीनामा सँगै राज्यसभामा बीजेडीको संख्या 5 झरेको छ। भारत सहित विश्वभरबाट लाखौं तीर्थयात्रीहरू वार्षिक हज यात्राको लागि सऊदी अरबको मीनामा भेला भइरहेका छन्। पवित्र शहर मक्काबाट निस्कने तीर्थयात्रीहरू मीनाको पाल शहरमा भेला भइरहेका छन्। उनीहरू त्यहाँ रात बिताउनेछन् र भोलि बिहानै अराफतको मैदानमा जानेछन् जहाँ उनीहरूले हजको मुख्य अनुष्ठान गर्नेछन्। यस वर्षको हज यात्रामा भारतबाट लगभग 1,75,000 तीर्थयात्रीहरू भाग लिइरहेका छन्। यसअघि अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजू जुले सहज सुरक्षित र आरामदायी हज यात्रा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। भारतीय जनता पार्टीले आज वरिष्ठ कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीमाथि देशलाई कमजोर बनाएको आरोप लगाएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता गौरव भाटियाले सरकार स्थिर र बलियो रहेको बताउनुभयो। उहाँले भन्नुभयो धेरै देशहरूको अर्थतन्त्रलाई कमजोर बनाएको विश्वव्यापी संकटको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले यो विश्वव्यापी चुनौतीको सामना शक्तिका साथ गरिरहेको छ। घरेलु शेयर बजारको सम्बन्धी सूचकाङ्कमा आज दिउँसोको कारोबारमा लगभग 1.1% वृद्धि दर्ता गरिएको छ। अन्तिम समाचार प्राप्त हुँदा सेन्सेक्स 845 अङ्कको उछालको साथ 76,260 जबकि निफ्टी 244 अङ्क बढेर 23,964 थियो। मौसम विभागले दिल्ली हरियाणा चण्डीगढ र पञ्जाबका धेरै भागहरूमा लूको लागि अरेन्ज अलर्ट जारी गरेको छ। राजस्थान मध्यप्रदेश उत्तर प्रदेश बिहार छत्तीसगढ तटीय आन्ध्र प्रदेश झारखण्ड ओडिसा र तेलङ्गानामा पनि भीषण लू चल्ने सम्भावना रहेको छ। पश्चिम बंगालको गंगेय क्षेत्रमा गर्मी र आर्द्रता रहनेछ। पूर्वोत्तर भारत उपहिमालय पश्चिम बंगाल सिक्किम केरला माहे तमिलनाडु र पुडुचेरीमा भारी वर्षाको सम्भावना छ। जम्मू कश्मीर अण्डमान र निकोबार द्वीप समूह असम मेघालय बिहार पूर्वी उत्तर प्रदेश हिमाचल प्रदेश र लक्षद्वीपमा मेघ गर्जन हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेशमा आजदेखि नौतपा सुरु भएको छ र अर्को महिनाको 2 जारी रहनेछ। नौतपा भनेको वर्षको 9 हो जब सूर्य सबैभन्दा तीव्र हुन्छ र गर्मी चरम सीमामा हुन्छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 86 विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। पश्चिम एसिया संकटको बीचमा वित्त मन्त्री निर्मला सीतारमणले आज इन्धन उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो। नेट परीक्षामा बारम्बार त्रुटिहरू भएकोमा सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक यूसीसी पेश गरेको छ र जापानी विदेश मन्त्री तोशिमित्सु मोटेगी आज साँझ भारतको 2 भ्रमणमा नयाँ दिल्ली आइपुग्नु हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
6: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी, विषय भारत साइप्रस द्विपक्षीय सहयोग, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत र साइप्रस गणराज्यले लामो समयदेखि न्यानो र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको आनन्द लिँदै आएका छन्। विशेष गरी अन्तर्राष्ट्रिय संस्थाहरूभित्र पारस्परिक सम्मान र घनिष्ठ सहयोगमा निर्मित छ। विगत छ दशकहरूमा यो साझेदारी निरन्तर बलियो हुँदै गएको छ, विशेष गरी अर्थतन्त्र र व्यापारका क्षेत्रमा। यी सम्बन्धहरूलाई अझ गहिरो बनाउने सम्भावनाहरू आशाजनक छन्। दुई राष्ट्रहरूले आर्थिक संलग्नताको प्राथमिकता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दछ। साइप्रसले ब्रिटिस औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरेको दुई वर्षपछि 10 फरवरी 1962 भारत र साइप्रस बीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। विगत 63 वर्षमा भारत साइप्रसको सबैभन्दा विश्वसनीय मित्रहरू मध्ये एकको रूपमा उभिएको छ। दुई देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कूटनीतिक मूल्य र सिद्धान्तहरूलाई निरन्तर समर्थन गर्दै आएका छन्। प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा समान अडानहरूलाई समर्थन गर्दै र संयुक्त राष्ट्र संघ, राष्ट्रमण्डल र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा रचनात्मक रूपमा सहयोग गर्दै आएका छन्। साइप्रस गणराज्यका राष्ट्रपति श्री निकोस क्रिस्टोडोलिट्सले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा 20-23 मई 2026 भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँसँगै विदेश मन्त्री डाक्टर कन्स्टान्टिनोस कोम्बोस, यातायात संचार तथा निर्माण मन्त्री श्री एलेक्सिस वाफेडेस, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सहितको उच्च स्तरीय प्रतिनिधिमण्डल पनि आएका थिए। यो राष्ट्रपति क्रिस्टोडोलिट्सको आफ्नो वर्तमान भारतको पहिलो भ्रमण थियो। यो भ्रमण प्रधानमन्त्री मोदीको 15-16 जुन 2025 साइप्रसको ऐतिहासिक भ्रमणपछि भएको थियो, जुन 2 दशकभन्दा बढी समयपछि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमण थियो। युरोपेली संघ परिषदको साइप्रसको निरन्तर अध्यक्षतालाई ध्यानमा राख्दै यो समय विशेष रूपमा महत्वपूर्ण थियो। राष्ट्रपति क्रिस्टोडोलिट्सले मुम्बईमा आफ्नो भारत भ्रमण शुरू गर्नुभयो, जहाँ उहाँले व्यावसायिक, प्राविधिक र लगानी सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले एक प्रमुख व्यापारिक मञ्चलाई सम्बोधन गर्नुभयो। उहाँले मुम्बईमा नयाँ युरो ब्याङ्क कार्यालयको उद्घाटनमा पनि भाग लिनुभयो, जसले वित्तीय सहयोगलाई बढावा दियो। युरो ब्याङ्क ग्रिस, साइप्रस, लक्जमबर्ग, बुल्गेरिया र बेलायतमा सञ्चालनमा रहेको एक अग्रणी वित्तीय संस्था हो। फोरममा बोल्दै महाराष्ट्रका मुख्यमन्त्री श्री देवेन्द्र फडणवीसले एआई, नवप्रबन्धन र स्टार्टअपहरूमा राज्यको गतिशील पारिस्थितिक प्रणालीमाथि प्रकाश पार्नुभयो। उहाँले वित्तीय सेवाहरू र फिनटेकले महाराष्ट्र र साइप्रस बीच सहकार्यको लागि परिवर्तनकारी अवसरहरू प्रदान गर्ने कुरामा जोड़ दिनुभयो। न्यानो स्वागत गर्दै उहाँले साइप्रसका नवप्रवर्तकहरू, प्रविधि कम्पनीहरू, उद्यम कोषहरू, विश्वविद्यालयहरू र उद्यमीहरूलाई महाराष्ट्रका संस्थाहरू, व्यवसायीहरू र युवा प्रतिभाहरूसँग साझेदारी गर्न आमन्त्रित गर्नुभयो। उहाँले जोड़ दिनुभयो, साइप्रसलाई केवल साझेदारको रूपमा मात्र नभई विकास र प्रगतिमा दीर्घकालीन सहयोगीको रूपमा हेरिन्छ। नयाँ दिल्लीमा राष्ट्रपति क्रिस्टोडोलिट्सले राजघाटमा महात्मा गान्धीलाई श्रद्धांजलि अर्पण गर्नुभयो। पछि उहाँले हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग व्यापार, लगानी, प्रविधि, शिक्षा, संस्कृति, गतिशीलता, रक्षा र सुरक्षा, एआई, फिनटेक, नवप्रवर्तन र अनुसन्धानलाई समेटेर व्यापक छलफल गर्नुभयो। नेताहरूले बहुपक्षीय मञ्चहरूमा सहयोगलाई पुनपुष्टि गर्दै क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। भारत र साइप्रसले घनिष्ठ र समय परीक्षण गरिएको साझेदारी साझा गरेका छन्। यो भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ गति थपेको छ, जसले दुई राष्ट्रहरूको बृहत भारत ईयू ढाँचाभित्र सहयोगलाई गहिरो बनाउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
7: आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि श्रोताहरूलाई स्वागत जनाउँदै अब हजुरलाई सुनाउनेछौ केही चलचित्रका गीतहरू।

मधुर सुल्तानपुरी को शब्द अनि एसटी वर्मन को संगीत रचनामा सुन्दै हुनुहुन्थ्यो अभिमान चलचित्रको गीत मोहम्मद रफी र लता मंगेशकर को आवाजमा।

गुलजार को शब्द निहार डिमरमन को संगीत रचनामा सुन्दै हुनुहुन्थ्यो किशोर कुमार कुश्वरलाई गोलमाल चलचित्रबाट हामी आकाशवाणीबाट बोलिरहेका छौँ अब हजुरलाई अघिल्लो कार्यक्रमको घोषणा केही क्षणमा सुनाउनेछौँ आकाशवाणीको दिल्ली केन्द्रबाट

0: CIET NCERT द्वारा प्रस्तुत है श्रृंखला वीर गाथा। इस श्रृंखला में सुनते हैं कार्यक्रम लेफ्टिनेंट कर्नल अर्देशीर बुरजोर जी तारापोर। भारत भूमि की जितनी वंदना की जाए।
1: आकाशवाणी बाटा सुनोस के छन्मा समाचार।
2: यो आकाशवाणी हो, आरती ठकुरी बाट सुन्नुहोस् समाचार। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक पेश गरेको छ। यो विधेयकले बहुविवाहलाई प्रतिबन्ध लगाउने र लिभ इन रिलेसनशिपको पञ्जीकरण दर्तालाई अनिवार्य बनाउने लक्ष्य राखेको छ। विधेयकले यो व्यवस्था आसाममा बस्ने कुनै पनि अनुसूचित जनजातिमा लागू नहुने व्यवस्था गरेको छ। विवाहको लागि विधेयकले पुरूषहरूको लागि न्यूनतम उमेर 21 वर्ष र महिलाहरूको लागि 18 वर्ष तोकेको छ र बहुविवाहलाई निषेध गरेको छ। कानूनी अधिकारको रक्षा गर्न विधेयक विवाह र सम्बन्ध विच्छेद दर्तालाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ, जुन जीवन साथीहरूको भरण पोषण, उत्तराधिकार र अन्य कानूनी सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ। राज्यका क्याबिनेट मन्त्री अतुल बोराले मुख्यमन्त्री हेमन्त विश्व शर्माको तर्फबाट समान नागरिक संहिता असम विधेयक 2026 सदनमा पेश गर्नुभयो। यससँगै असम यो विधेयक पेश गर्ने पूर्वोत्तरको पहिलो राज्य र देशको तेस्रो भाजपा शासित राज्य बनेको छ। भाजपाले 2026 विधानसभा चुनाव अघि आफ्नो घोषणा पत्रमा आसाममा यूसीसी लागू गर्ने वाचा गरेको थियो। राज्य मन्त्री परिषदले 13 मईमा आफ्नो पहिलो बैठकमा विधेयकलाई अनुमोदन गरेको थियो। असम विधानसभामा नेता प्रतिपक्षलाई लिएर हालसम्म अन्तिम निर्णय हुन सकेको छैन। विधानसभामा काँग्रेस विधायक दलका नेता को हुने भन्ने विषयलाई लिएर पार्टीभित्र असमञ्जसको स्थिति बनेको छ। काँग्रेस विधायक जाकिर हुसेन सिकदर अनि नुरल हुदाले यस मामिलामा अन्तिम निर्णय पार्टी हाईकमान्डले लिने बताउनु भएको छ। विधानसभा परिसरमा पत्रकारहरूसित बातचित अवधि दुवै विधायकले पार्टीभित्र यस मुद्दामाथि चर्चा चलिरहेको तर हालसम्म कुनै एक नाममाथि अन्तिम सहमति नबनेको बताएका छन्। उल्लेखनीय छ, हिजो काँग्रेस हाईकमाण्डका पर्यवेक्षक भूपेश बघेल विधायकहरू माझ आम सहमति बनाउने उद्देश्यले गुवाहाटी पुग्नु भएको थियो। श्री बघेलले प्रदेश काँग्रेस मुख्यालय राजीव भवनमा सबै विधायकहरूसित अलग अलग भेट गर्नुभयो। लामो छलफलपछि पनि कुनै एक उम्मेद्वारको नाममा सहमति हुन नसकेको स्रोतको भनाइ छ। यस्तोमा विपक्षी दलको नेता चयनको अवस्था अझै स्पष्ट हुन सकेको छैन। विधानसभा सत्रको अधिवेशनमा विपक्षी दलको नेता चयन ढिलाइ भएको विषयमा राजनैतिक वृत्तमा छलफल तीव्र भएको छ। यस विषयमा पार्टी नेतृत्वले छिटै अन्तिम निर्णय लिन सक्ने विश्वास गरिएको छ। भूटानका प्रधानमन्त्री एचई टासो छेरिङ तोप्के आज असमको भ्रमणमा रहनुहुनेछ। यस सम्बन्धमा असम लोकभवनले आधिकारिक सूचना जारी गरेको छ। असम लोकभवन अनुसार भूटानका प्रधानमन्त्री तोप्केको भ्रमणलाई ध्यानमा राख्दै साँझ 6 बजे लोकभवन स्थित श्रीमन्त शंकरदेव हलमा एक औपचारिक कार्यक्रम आयोजित गरिनेछ। अतिथिहरूसित कार्यक्रममा उपस्थित रहने अनुरोध गरिएको छ। विद्या भारती सिक्किम प्रान्तको रजत जयन्ती समारोह समिति औपचारिक रूपमा हिजो प्रान्त कार्यालयमा बसेको बैठकले विघटन गरेको छ। उक्त जानकारी आज विद्या भारती सिक्किमका कार्यालय सचिव श्री सूर्य धितालले दिनुभयो। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानका सहमन्त्री पवित्र दाहालले आयोजक समितिका अध्यक्ष हरिशंकर शर्माको अनुपस्थितिमा उहाँको सहमति अनुसार रजत जयन्ती समारोह समितिको औपचारिक विघटनको घोषणा गर्नुभयो। यस विघटनसितै अध्यक्ष हरिशंकर शर्माको नेतृत्वमा गठित आयोजक समिति, उपसमिति, व्यवस्थापन समिति तथा कोर कमिटिका सबै जिम्मेवारीहरू समाप्त भएका छन्। उहाँले यो रजत जयन्ती समारोह समितिको विघटनसितै विद्या भारती सिक्किम प्रान्तले अब नियमित संगठनात्मक कार्यहरूलाई थप गति दिने भएको बताउनु भएको छ। जुबिन हत्याकाण्ड मामिलामा मुख्य अभियुक्त श्याम कानु महन्तको जमानत याचिकामाथि आज गुवाहाटी उच्च न्यायालयमा तेस्रो पल्ट सुनवाई हुनेछ। यसअघि 22 मईमा न्यायाधीश मिताली ठाकुरियाको अदालतमा मामिलाको दोस्रो सुनवाई भएको थियो। सुनवाईमा सरकारी पक्षले जमानत याचिकाको विरोध गर्दै अदालतमा आफ्नो पक्ष राखेका थिए। सरकारी अधिवक्ताहरूको दलको साथमा आसामका महाअधिवक्ता देवजित लोन सैकिया पनि उपस्थित रहने सम्भावना रहेको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ र पञ्जाबका धेरै भागहरूमा लूको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, छत्तीसगढ तटीय आन्ध्र प्रदेश, झारखण्ड, ओडिसा र तेलंगानामा पनि भीषण लू चल्ने सम्भावना रहेको छ। पश्चिम बंगालको गंगेय क्षेत्रमा गर्मी र आर्द्रता रहनेछ। पूर्वोत्तर भारत, उपहिमालय, पश्चिम बंगाल, सिक्किम, केरला, माहे, तमिलनाडु र पुडुचेरीमा भारी वर्षाको सम्भावना छ। जम्मू कश्मीर, अण्डमान र निकोबार द्वीप समूह, आसाम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश र लक्षद्वीपमा मेघगर्जन हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित रहनेछौ समाचारको साथमा। अहिले 3:45 सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा मिमाईहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सञ्चालिका मोना तामाङको तर्फबाट। श्रोताहरू, आज हामी यस कार्यक्रम मार्फत चर्चा गर्नेछौँ एकजना महान समाज सुधारक पण्डिता रमाबाई बारे। उहाँबारे यहाँहरूसँग चर्चा गर्न अघि कार्यक्रमको थालनीमा यहाँहरू समक्ष राख्न लागिरहेछु यो साङ्गीतिक कोसेली, आनन्द लिनुहोला।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्न गइरहेछौँ समाज सुधारक पण्डिता रमाबाई बारे। श्रोता, पण्डिता रमाबाई एक भारतीय समाज सुधारक, महिला अधिकार कार्यकर्ता, विद्वान तथा एक शिक्षिका थिइन्। तिनलाई हामी तिनको महिला शिक्षा तथा सशक्तिकरणको दिशामा महत्वपूर्ण कार्यको निम्ति स्मरण गर्ने गर्छौं। रमाबाईको जीवनी औ उनको कार्यहरूले विश्वभरमा रहेका नारीवादी शिक्षाविदहरू औ सामाजिक न्याय कार्यकर्ताहरूलाई प्रेरित गरिरहन्छ। उनी एक प्रसिद्ध तथा दृढ निश्चयी महिला थिइन्। उनले भारत स्वतन्त्रतादेखि नै नारीवादलाई महत्व दिँदै आइरहेकी थिइन् र महिलाहरूको सामाजिक दशालाई सुधार्न सराहनीय कार्यहरू गरिन्। तिनले त्यस बेला पितृसत्ताको प्रभुत्व विरुद्ध आवाज उठाएकी थिइन् जब महिलाहरू घरको पर्खालभित्र बन्द भई बस्न बाध्य थिए। यस्ता महान नारीको जन्म 23 अप्रेल 1858 को दिन एक मराठा ब्राह्मण परिवारमा आमा लक्ष्मीबाई औ बाबु अनन्त शास्त्रीको कोखबाट भएको थियो। उनका पिता संस्कृतका प्रकाण्ड विद्वान थिए तथा हिन्दू महाकाव्य औ धार्मिक पुस्तकहरूको नियमित पाठक पनि थिए। उनी एक समाज सुधारक पनि थिए र आफ्नो छोरीको शिक्षाको प्रबल समर्थन पनि गर्थे। पिताबाट नै रमाबाईले कलिलै उमेरमा संस्कृतको गहन ज्ञान बटुलिसकेकी थिइन् तथा संस्कृत मात्र नभए अन्य भाषाहरू जस्तै कन्नड, मराठी, बङ्गला, हिब्रू आदि भाषाहरूमा पनि विद्वत्ता प्राप्त गरिसकेकी थिइन्। उनको यही असाधारण ज्ञानको कारणले गर्दा नै थियोसोफिकल सोसाइटीका केशवचन्द्र सेन जस्ता विद्वानले उनलाई पण्डिता तथा सरस्वतीको उपनाम दिएका थिए। पण्डिता रमाबाई सुरुवातदेखि नै समाज सुधारक कार्यहरूमा संलग्न थिइन्। उनले शिक्षित औ सशक्त हुनका निम्ति महिलाहरूलाई सम्बोधित गर्दै एवं जागरूकता प्रचार गर्दै कलकत्ता तथा प्रेसिडेन्सीमा व्यापक यात्रा गरिन्। पुणेमा तिनले आर्य महिला समाजको स्थापना पनि गरिन्, जहाँ

बालिकाहरूलाई पढाइन्थ्यो, साथै बालविवाह जस्ता कुप्रथालाई समाजबाट हटाउन निकै महत्वपूर्ण कार्यहरू पनि गर्दथ्यो। तिनी भारतको पहिलो महिला थिइन् जसले त्यस्ता ब्रिटिस सरकार समक्ष यो माग राखिन् कि शिक्षकहरूलाई प्रशिक्षित गरिनुपर्छ अनि पाठशालाहरूमा अधिक महिला शिक्षकहरू नियुक्ति गरिनुपर्छ। यति मात्र नभई उनले महिलाहरूको उपचारको निम्ति चिकित्सा क्षेत्रमा पनि महिलाहरूलाई नियुक्ति गर्नुपर्छ भन्ने माग राखेकी थिइन्। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ समाज सुधारक पण्डिता रमाबाई बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध एवं प्रभावशाली समाज सुधारक पण्डिता रमा बाई बारे। रमाबाईज्यूले द हाई कास्ट हिन्दू वुमेन नामक पुस्तक लेखिन्, जसमा बाल विवाह, सती प्रथा जस्ता कुप्रथा तथा त्यस्ताक महाराष्ट्र क्षेत्रमा रहेका पितृसत्तामाथि प्रकाश पारेकी थिइन्। वर्ष 1898 उनले 20 अन्य क्रान्तिकारी महिलाहरूसित मिलेर नारीहरूको उत्थानको निम्ति मुम्बईमा शारदा सदन नामक संस्था खोलेकी थिइन्, जसमा महिलाहरूलाई शिक्षा प्रदान गरिन्थ्यो औ उनीहरूलाई पर्यावरण, इतिहास आदिसित सम्बन्धित तथ्यहरूबारे जानकारी दिइन्थ्यो तथा व्यावसायिक प्रशिक्षणहरू पनि प्रदान गरिन्थ्यो। 19 शताब्दीको समाज सुधारकको रूपमा प्रसिद्ध महिला रमाबाईले ती मुद्दाहरूको समर्थन गरे जसलाई त्यस बेला क्रान्तिकारी मानिन्थ्यो। उनले महिलाहरूको अधिकारहरू, विशेष गरी शिक्षाको अधिकार, विधवा पुनर्विवाह एवं बाल विवाह उन्मूलन पार्न कठोर प्रयास गरिन्। तिनको यी कार्यहरूको निम्ति उनले कटु आलोचनाको सामना पनि गर्न पर्यो, तर उनी विचलित बनिनन्। तिनले महिलाहरूको मुक्तिको महत्वबारे भाषण दिइन् तथा कार्यशालाहरूको आयोजन गरिन्, जसबाट आफ्नो सन्देश तिनले देशको कुना कुनासम्म पुर्याइन्। महिलाहरूको निम्ति पहिलो आश्रय एवं स्कुलको स्थापनाको श्रेय पनि यी महान नारीलाई नै दिइन्छ। उनले शारदा सदन अतिरिक्त मुक्ति मिसनको पनि स्थापना गरिन्, जसले बहिष्कृत महिलाहरू एवं बाल बालिकाहरूलाई आश्रय प्रदान गर्ने गर्थ्यो। उनको यो मुक्ति मिसन आज पनि सक्रिय छ औ कैयन विधवाहरू, अनाथहरू औ दृष्टिविहीन मानिसहरूको सहारा बनिरहेको छ, जहाँ उनीहरूलाई आवास, शिक्षा औ व्यावसायिक प्रशिक्षण प्रदान गरिन्छ। तिनको यस्तो महान कार्यहरूको निम्ति उनलाई साल 1919 केसरी हिन्दको पदकले पनि सम्मानित जनाइएको थियो। साल 1920 रमाबाईको शरीर कमजोर भइसकेको थियो र साल 1922 उनको निधन भयो। उनले आफ्नो जीवनकालमा कैयन प्रभावशाली रचनाहरू लेखिन्, जसको माध्यमले उनले भारतीय समाजमा महिलाहरूको दुर्दशालाई उजागर गरिन् औ उनीहरूको मुक्ति औ सशक्तिकरणको निम्ति अथक प्रयास गरिन्। एक समाज सुधारक औ शिक्षाविदको रूपमा पण्डिता रमाबाईको विरासत चिरस्थायी छ। उनले भारतीय नारीहरूलाई दयनीय स्थितिबाट बाहिर निकाल्न आफ्नो सम्पूर्ण जीवन नै समर्पित गरिन्। उनको जीवनले यो प्रमाणित गर्छ कि यदि व्यक्ति दृढ निश्चयी छन् भने उनले गरिबी, अभाव तथा दुर्दशा जस्तो स्थितिलाई पनि पार गर्दै विजय प्राप्त गर्दछन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौँ भारतका एक अति प्रसिद्ध एवं महत्त्वपूर्ण समाज सुधारक पण्डिता रमाबाई बारे, उहाँको कार्यहरूबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति यो हो विविध वार्ताको कार्यक्रम, जसलाई सञ्चालन गर्दै हजुरहरूको साथमा छु म मोना। श्रोता, स्वस्थ जीवनको निम्ति योग अतुलनीय छ। यसले शरीर, मन औ आत्माको बीच सन्तुलन स्थापित गरी हामीलाई शारीरिक तथा मानसिक रूपमा दह्रिलो बनाउँदछ। त्यसैले आउनुहोस्, आजको यो वार्ताको कार्यक्रममा हामी स्वस्थ जीवनको निम्ति योगको महत्त्वबारे नै चर्चा गरौँ। श्रोता, योग राम्रो स्वास्थ्यको विज्ञान एवं कला हो। यो एक आध्यात्मिक क्रिया हो जो मन औ शरीरलाई एकसाथ कार्य गर्नको निम्ति निर्देश दिदछ र यो अति सूक्ष्म विज्ञानमाथि आधारित छ। योग हाम्रो देशमा प्राचीन कालदेखि नै हाम्रो संस्कृतिको एक अभिन्न भाग रहिआएको छ। यसको नियमित अभ्यासले तनाव कम हुँदछ, रोग प्रतिरोधक क्षमता बढ्दछ औ जीवनशैली सम्बन्धित बिमारी नियन्त्रणमा रहँदछ। त्यसैले नै योग हाम्रो स्वस्थ जीवनको निम्ति अति नै महत्त्वपूर्ण छ। श्रोता, एक स्वस्थ नागरिकले स्वस्थ परिवार निर्माण गर्दछ र एक स्वस्थ एवं संस्कारी परिवारले एक आदर्श समाजको स्थापना हुँदछ। त्यसैले समाज उत्थानमा पनि योग अभ्यासको सिधा प्रभाव हामी देख्न सक्छौँ। योग वास्तवमा एक वैज्ञानिक जीवनशैली हो जसले हाम्रो जीवनको प्रत्येक पक्षहरूमा गहिरो रूपले प्रभाव पार्दछ। यो एक

आदिमा योग पद्धतिलाई अपनाउने गर्छन्। यो वर्तमानमा मानव जीवनको एक अभिन्न भाग नै बनिसकेको छ। वास्तवमा योगको अनेकन क्षेत्रहरूमा विशेष महत्व छ श्रोता। वर्तमानमा फैलिरहेका मानसिक रोगहरूमा योग अभ्यास विशेष रूपले कारगर छ। विश्व स्वास्थ्य संगठन अनुसार योग एक यस्तो सुव्यवस्थित एवं वैज्ञानिक जीवनशैली हो जसलाई अपनाएर अनेक प्रकारको प्राणघातक रोगहरूबाट हामी बाँच्न सक्छौ। यसद्वारा शरीरमा संचित विषालु पदार्थहरूको निष्कासन हुन्छ औ शरीरको लचिलोपन पनि यसले बढाउँदछ। शरीरमा रक्त संचारमा सुधार गर्दछ। प्राणायाम गर्नाले व्यक्तिको शरीरमा प्राण शक्तिको वृद्धि हुन्छ औ मनमा स्थिरता आउँछ। आजको हाम्रो यो प्रतिस्पर्धात्मक एवं विलासतापूर्ण युगमा अनेकन रोगहरूको जन्म भइरहेको छ जसमाथि पनि योग अभ्यासले विशेष लाभ पुर्याउँछ। योग चिकित्साले रोगी बिना कुनै दुष्प्रभाव लाभ प्राप्त गर्दछ। खेलकुदको क्षेत्रमा पनि योग उत्तिकै लाभदायक देखिन्छ। विभिन्न प्रकारको खेलहरूमा खेलाडी आफ्नो कुशलता क्षमता तथा योग्यता आदिलाई बढाउन योग अभ्यासको सहायता लिदछन्। योग अभ्यासले खेलाडीहरूको तनाव स्तरमा पनि कमी आउँछ एवं यसले खेलाडीहरूको एकाग्रता बुद्धि एवं शारीरिक क्षमतामा पनि वृद्धि हुँदछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामीले चर्चा गर्दैछौ स्वस्थ एवं निरोगी जीवनको निम्ति योगको महत्व बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ स्वस्थ शरीरको निम्ति योगको महत्वबारे। बाल बालिकाहरूमा बढ्दो तनावलाई योग अभ्यासले कम गर्न सकिन्छ। यसले बाल बालिकाहरूलाई शारीरिक मात्र नभई मानसिक रूपले पनि बलियो बनाउँदछ। पाठशाला तथा महाविद्यालयहरूमा पनि हाल त शारीरिक शिक्षा विषयमा योग पढाइने गरिन्छ। योग अभ्यासले विद्यार्थीहरूको एकाग्रता एवं स्मृति शक्तिमाथि सकारात्मक प्रभाव देखिन्छ। नैतिक जीवनमा पनि योग अभ्यासको सकारात्मक प्रभाव छ। योग अभ्यासमा अन्यसित हाम्रो व्यवहार एवं कर्तव्यहरू पनि सिकाइन्छ र बालबालिकाहरूलाई योगद्वारा आफूभित्र अनुशासन स्थापित गर्न पनि सिकाइन्छ, जसले यसबाट शिक्षामा त उनीहरूलाई फाइदा हुन्छ नै साथै उनीहरूको व्यक्तित्व विकासमा पनि योगले ठूलो भूमिका खेल्दछ। योग अभ्यासले एक व्यक्तिलाई प्रेम, आत्मीयता एवं सदाचार जस्तो गुणहरूको विकास आफूभित्र गर्न सिकाउँदछ। योगको शारीरिक तथा मानसिक महत्व मात्र नभई सामाजिक महत्व पनि रहेको छ। श्रोता, आजको यो

स्पर्धात्मक युगमा प्रत्येक व्यक्तिमाथि सामाजिक गतिविधिको नकारात्मक प्रभाव परिरहेको हामी देख्न सक्छौ। यस्तो अवस्थामा योगमा वर्णित कर्मयोग, हठ योग, भक्ति योग, ज्ञान योग, अष्टाङ्ग योग आदिले समाजलाई नयाँ रचनात्मक एवं शान्तिदायक शिक्षा प्रदान गरिरहेको छ। शास्त्रहरूमा वर्णित कथन पहिलो सुख निरोगी काया पछि धन औ माया को आधारमा योग विशेषज्ञहरूले पहिलो धन निरोगी शरीरलाई मानेका छन्। एक स्वस्थ व्यक्तिले आफ्नो आयको साधनको विकास गर्न सक्छन् भने, किनकि योगले शरीर स्वस्थ बनाउँछ, यसले मानिसको आर्थिक विकासमा पनि सहायता गर्दछ। योगाभ्यासको सहायताले शरीरलाई स्वस्थ तथा निरोगी राखी आय आर्जनको निम्ति हामी परिश्रम गर्न सक्छौ। तसर्थ योग हाम्रो आर्थिक विकासमा पनि महत्वपूर्ण छ। अन्तमा योगको एकमात्र उद्देश्य आत्माको परमात्मासित मिलन हो। यसै अर्थलाई बुझेर धेरै साधकहरू योग साधनाद्वारा मोक्षको प्राप्ति गर्छन्। योग केवल स्वस्थ औ कल्याणमा सुधारको उद्देश्यले मात्र अभ्यास गरिने व्यायाम होइन, यो त आत्मा साक्षात्कारसित पनि सम्बन्धित छ। त्यसैले यसको धार्मिक महत्व पनि रहेको छ। योग स्वयं औ संसार माझ सामञ्जस्य स्थापित गर्ने विज्ञान हो भन्दा गलत नहोला। यसले हाम्रो शरीरलाई मात्र स्वस्थ राख्दैन तर मन औ आत्मालाई पनि सक्रिय राख्दछ। योग अभ्यासले शरीर मन औ आत्मालाई एक साथ जोड्दछ औ जीवनप्रति हाम्रो दृष्टिकोण तथा व्यवहार बदलाएर हामीलाई प्रसन्न शान्त औ सन्तुष्ट बनाउँदछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं स्वस्थ जीवनको निम्ति योगको महत्व बारे। यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। योग अभ्यास गर्नुहोस् र सदा स्वस्थ रहनुहोस्। हवस् त, नमस्ते।

Io a casa suoni ho po' prendere sama vada sama tar sun hos. Prathama mukhya samachar. राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी रासबिहारी बोसलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली दिनुभएको छ। दिल्लीको एक अदालतले निट युजी पेपर लिक प्रकरणमा पुणेकी भौतिक शास्त्र लेक्चर मनिषा सञ्जय हवलदारलाई 6 दिनको लागि केन्द्रीय अन्वेषण ब्युरो सिबिआई हिरासतमा पठाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मुजको जल डमरो पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ र असम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक युसिसी पेश गरेको छ।

0: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ। आज 2 पद्म विभूषण, 6 पद्म भूषण र 58 पद्मश्री सम्मान प्रदान गरिने भएको छ।
1: सरकार ने इस वर्ष कुल 131 पद्म पुरस्कारों की घोषणा की है। इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री पुरस्कार शामिल हैं। पुरस्कार पाने वालों में 19 महिलाएं हैं, जबकि 16 लोगों को मरणोपरांत सम्मानित किया जाएगा। पद्म विभूषण, पद्म भूषण और पद्मश्री देश के सर्वोच्च नागरिक सम्मानों में शामिल हैं। इन पुरस्कारों की शुरुआत वर्ष 1954 में हुई थी। प्रतिवर्ष गणतंत्र दिवस पर इन पुरस्कारों की घोषणा की जाती है। कला, साहित्य, शिक्षा, खेल, चिकित्सा, समाज सेवा, विज्ञान, अभियांत्रिकी, जनसेवा, व्यापार और उद्योग सहित विभिन्न क्षेत्रों में उत्कृष्ट और विशिष्ट योगदान के लिए ये पुरस्कार दिए जाते हैं। सौम्या शरण की रिपोर्ट के साथ समाचार कक्ष से मैं प्राची वाजपेयी।
0: गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी राजबिहारी बोसलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली दिनुभयो। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै श्री शाहले भन्नुभयो, राजबिहारी बोसको असाधारण कौशलले स्वतन्त्रता सङ्ग्राममा नयाँ प्राण संचार गरेको थियो। उहाँले आजाद हिन्द फौज र इन्डियन इन्डिपेन्डेन्स लिगको स्थापना गर्नुभयो अनि गदर आन्दोलनको समयमा विदेशी भूमिमा भारतीयहरूलाई एकताबद्ध गर्नुभएको थियो। श्री बोसले स्वतन्त्रतालाई प्रत्येक देशवासीको अटुट सङ्कल्प बनाउनुभयो। श्री शाहले भन्नुभयो, राष्ट्रले मातृभूमिको लागि उहाँको अदम्य साहस र समर्पणलाई सधैँ सम्झना गरिरहनेछ। दिल्लीको एक अदालतले निट यूजी पेपर लिक प्रकरणमा पुणेकी भौतिक शास्त्र लेक्चरर मनिषा सञ्जय हवलदारलाई 6 दिनको लागि केन्द्रीय अन्वेषण ब्युरो सिबिआई हिरासतमा पठाएको छ। विशेष न्यायाधीश अजय गुप्ताले आरोपीलाई हिरासतमा लिएर सोधपुछ गर्ने सिबिआईको निवेदनलाई अनुमति दिनुभएको छ। हवलदारलाई 22 मईमा पक्राउ गरिएको थियो र ट्रान्जिट रिमान्डमा अदालतमा पेश गरिएको थियो। सिबिआईका अनुसार हवलदारले निट यूजी परीक्षा सामग्रीको लागि अनुवादकको रूपमा काम गर्थे। उनी पुणेमा सेठ हरिलाल सराफ प्रसालासँग सम्बन्धित थिइन्। हवलदारले अनुवादकको लागि अन्य अभियुक्तहरूलाई भौतिक शास्त्र प्रश्नपत्रहरू उपलब्ध गराएको आरोप छ। एजेन्सीले हवलदारलाई कथित नेट युजी भौतिक शास्त्र प्रश्नपत्रले प्रकरणमा एक प्रमुख कडीको रूपमा वर्णन गरेको छ। निट परीक्षा बारम्बार त्रुटिहरू भएकोमा चिन्ता व्यक्त गर्दै सर्वोच्च अदालतले भनेको छ, राष्ट्रिय परीक्षण एजेन्सीले अघिल्लो पेपर लिक विवादबाट कुनै पनि पाठ नसिकेकोमा दुःख लागेको छ। न्यायाधीशहरू पीएस नरसिंह र आलोक अराधेको इजलासले चिकित्सा प्रवेश परीक्षा सञ्चालन गर्न परीक्षा एजेन्सीलाई अझ बलियो र स्वायत्त निकायले प्रतिस्थापन गर्ने माग गरिएको याचिकामा केन्द्र सरकार, राष्ट्रिय परीक्षण एजेन्सी र केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईबाट जवाब मागेको छ। पश्चिम एसिया सङ्कटको बीच वित्त मन्त्री निर्मला सीतारमणले आज इन्धन उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो। उहाँले घरेलु अर्थव्यवस्था लचिलो रहेको बताउनुभएको छ। भारतीय लघु उद्योग विकास बैङ्क सिडबीको 37 वार्षिकोत्सव मनाउन मुम्बईमा आयोजित एक कार्यक्रममा वित्त मन्त्रीले डिजल र पेट्रोलमा उत्पादन शुल्कमा कटौतीले 1,00,000 करोड रुपियाँ राजस्वमा असर पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, सुनको मूल्यले बाह्य मोर्चामा केही चुनौतीहरू खडा गरिरहेको छ। उहाँले भन्नुभयो, देशको नीतिगत प्रतिक्रिया घरेलु वृद्धि कायम राख्न डिजाइन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको परोपकारी अपिलपछि वित्त मन्त्रीले शङ्कास्पद र निराशावादी वातावरण सृजना गर्नेहरूलाई लक्षित गर्नुभयो। उहाँले भन्नुभयो, भारतले डर फैलाउनको लागि जोखिम लिनु सक्दैन। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जापानी विदेश मन्त्री तोसिमित्सु मोटेगी आज साँझ भारतको 2 दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नुहुनेछ। श्री मोटेगी विदेश मन्त्री डाक्टर एस आई शङ्करसँग भेट गर्नुहुनेछ। उहाँले भोलि राष्ट्रिय राजधानीमा क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। श्री मोटेगीले सेवा तीर्थमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मुजको जलडमरो पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरिरहेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्नुहुँदै मार्क रुबियोले इरानको परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षामा प्रारम्भिक सम्झौताले व्यापक वार्ताका लागि मार्ग प्रशस्त गर्न सक्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य विकल्पहरू विचार गर्नु अघि कूटनीतिलाई हरेक अवसर दिने बताउनु भएको छ। विश्वको ऊर्जा आपूर्तिको लगभग 20% हर्मुज जल डमरोबाट जान्छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि यस वर्षको सुरुदेखि नै जलडमरो अवरुद्ध छ। अमेरिकी विदेश मन्त्रीले पश्चिम एसियामा युद्ध अन्त गर्ने जारी प्रयासलाई विश्वव्यापी समर्थन प्राप्त भइरहेको बताउनु भएको छ। असम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक UCC पेश गरेको छ। यो विधेयकले बहुविवाहलाई प्रतिबन्ध लगाउने र लिभ इन रिलेसनसिपको पञ्जीकरण दर्तालाई अनिवार्य बनाउने लक्ष्य राखेको छ। विधेयकले यो व्यवस्था असममा बस्ने कुनै पनि अनुसूचित जनजातिमा लागू नहुने व्यवस्था गरेको छ। विवाहको लागि विधेयकले पुरुषहरूको लागि न्यूनतम उमेर 21 वर्ष र महिलाहरूको लागि 18 वर्ष तोकेको छ र बहुविवाहलाई निषेध गर्दछ। कानुनी अधिकारको रक्षा गर्न विधेयकले विवाह र सम्बन्ध विच्छेद दर्तालाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ, जुन जीवनसाथीको भरण पोषण, उत्तराधिकार र अन्य कानुनी सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ। राज्यका क्याबिनेट मन्त्री अतुल बोराले मुख्यमन्त्री हिमन्त विश्व शर्माको तर्फबाट समान नागरिक संहिता असम विधेयक 2026 सदनमा पेश गर्नुभयो। यससँगै असम यो विधेयक पेश गर्ने पूर्वोत्तरको पहिलो राज्य र देशको तेस्रो भाजपा शासित राज्य बन्यो। भाजपाले 2026 विधानसभा चुनाव अघि आफ्नो घोषणा पत्रमा असममा UCC लागू गर्ने वाचा गरेको थियो। राज्य मन्त्रीमण्डलले 13 मईमा आफ्नो पहिलो बैठकमा विधेयकलाई अनुमोदन गरेको थियो।
2: मुख्यमंत्री की ओर से मैंने आज सदन में UCC पेश किया है। माननीय मुख्यमंत्री ने प्रतिबद्धता व्यक्त की है कि यदि वे सत्ता में आते हैं, यदि NDA सत्ता में आता है, तो इसे आज हुए पहले सत्र में ही पेश किया जाएगा।
0: पेट्रोलको मूल्यमा आज 2.61 रुपियाँ र डिजलमा 2.71 रुपियाँ वृद्धि भयो। पेट्रोल अनि डिजलको मूल्यमा यो वृद्धि पछिल्लो 2 हप्तामा 14 वृद्धि हो। अब दिल्लीमा पेट्रोलको मूल्य 102.12 रुपियाँ प्रति लिटर औ डिजलको मूल्य 95.20 रुपियाँ प्रति लिटर भएको छ। भारत सहित विश्वभरमा लाखौँ तीर्थयात्रीहरू वार्षिक हज यात्राको लागि साउदी अरबियाको मिनामा भेला भइरहेका छन्। पवित्र सहर मक्काबाट निस्कने तीर्थयात्रीहरू मिनाको पाल सहरमा भेला भइरहेका छन्। उनीहरू त्यहाँ रात बिताउनेछन् र भोलि बिहान सबेरै अराफतको मैदानमा जानेछन्, जहाँ उनीहरूले हजको मुख्य अनुष्ठान गर्नेछन्। यस वर्षको हज यात्रामा भारतबाट लगभग 1,75,000 तीर्थयात्रीहरूले भाग लिइरहेका छन्। यसअघि अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजूले सहज, सुरक्षित र आरामदायी हज यात्रा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भयो। हज सुविधा मोबाइल एप मार्फत भारतीय तीर्थयात्रीहरूलाई जानकारी र उजुरी दर्ता सेवाहरू प्रदान गरिँदैछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी रासबिहारी बोसलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली दिनुभएको छ। दिल्लीको एक अदालतले निट UG पेपर लिक प्रकरणमा पुणेकी भौतिक शास्त्र लेक्चरर मनिषा सञ्जय हवलदारलाई 6 दिनको लागि केन्द्रीय अन्वेषण ब्युरो CBIको हिरासतमा पठाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मुजको जलडमरो पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ र असम सरकारले आज विधानसभा समान नागरिक संहिता विधेयक UCC पेश गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।